0: گیز ویلکم بیک ونس اگین. آپ سن رہے ہیں زندگی گلزار ہے, مجھے کہتے ہیں آر جے رخسار. آپ کا اور میرا ساتھ پوری پوری ایک بجے تک کا ہے, اور آپ لوگ مجھے جوائن کر سکتے ہیں پروگرام میں تین طریقہ کار سے. آپ لوگ مجھے سمپلی میسج کر سکتے ہیں. سمپلی میسج کرنے کے لیے اپنا موبائل اٹھائیے, رائٹ میسج آپشن میں جائیے, ایس کے آر ٹائپ کیجیے, اسپیس کیجیے, میسج ٹائپ کیجیے اور اس کو سینڈ کیجیے 8881 پہ. کامنٹ کرنے کے لیے ہمارا فیس بک پیج ہوگا, دیٹ از www.facebook.com/gfm88 کے پیج کے اوپر, اور جی لاڑکانہ FM 88.8 کے پیج کے اوپر آپ کو ملتی ہے لائیو آڈیو سٹریمنگ زندگی گلزار ہے کہ اس کے نیچے آپ لوگ کامنٹس کو ڈراپ کر سکتے ہیں اور مجھے جوائن کر سکتے ہیں. اور سپر وائٹ کے پروڈکٹس کے بارے میں ہم آپ کو بتا رہے ہیں جی, اور سپر وائٹ کے پروڈکٹس جو کہ آپ کو دے رہے ہیں بہت زیادہ خوبصورتی, بہت زیادہ اٹریکشن, کیونکہ جب انسان خوبصورت ہوتا ہے, کہتا ہے نا کہ جب خوبصورتی آتی ہے, ایسے ہی کچھ کہتا ہے نا کہ جب خوبصورتی آتی ہے تو نزاکت آ ہی جاتی ہے, ایسے کچھ ہے, کچھ کہتے ہیں ایسے, مجھے ایگزیکٹ یاد نہیں آ رہا لیکن ہے یہی. تو بالکل نزاکت بھی آئے گی, اور اگر کوئی نزاکت نام کا بندہ لگائے گا تو ڈیفینیٹلی اس کے پاس ڈبل نزاکت ہو جائے گی, کیونکہ اس کا نام بھی نزاکت اور پروڈکٹس یوز کرنے سے بھی نزاکت آئے گی. تو کیا بات ہے. اچھا, سپر وائٹ کے پروڈکٹس جو کہ آپ لوگ یوز کریں گے, اور یوز کس لیے کرنا ہے, کیونکہ آج کل بہت سارے لوگوں کے بہت سارے مسئلے ہیں اس کو لے کر, اور وہی بہت سارے مسئلے مسائل جن کو دیکھتے ہوئے سپر وائٹ اکثر کاسمیٹکس والے آپ لوگوں کے لیے ایسے پروڈکٹس بناتے ہیں کہ آپ کا دل خوش ہو جاتا ہے. تو اگر آپ بھی کسی نہ کسی ڈلنس کا شکار ہیں, یا ایکنی کا شکار ہیں, ایکنی کو فیس کر رہے ہیں, جہاں کمپلیکشن ہے, جہاں کمپلیکشن کو فیس کر رہے ہیں, تو ڈیفینیٹلی آپ لوگ یوز کر سکتے ہیں. کیا یوز کریں گے؟ سپر وائٹ کی وائٹامن سی کریم کو. اچھا, سپر وائٹ کی وائٹامن سی کریم خاص طور پہ ان لوگوں کے لیے زیادہ افیکٹو ہے جن کے فیس کے اوپر پگمنٹیشن ہو جاتی ہے. پگمنٹیشن ہم کس کو کہتے ہیں جی؟ چھائیوں کو. چھائیاں جب فیس کے اوپر ہو جاتی ہیں تو وہ کافی ٹائم تک نہیں جاتی. بہت سارے لوگوں کو بہت سارے کھانے پینے سے الرجی ہو جاتی ہے, الرجی کی وجہ سے بھی ہو جاتی ہے, یا بہت سارے لوگ جو کہ یا آئرن کنزیوم نہیں کر رہے ہوتے اس کی وجہ سے بھی ہو جاتی ہے. تو اس کو ختم کرنے میں ایک عرصہ لگ جاتا ہے, لیکن اگر آپ چاہتے ہیں کہ یہ عرصہ نہ لگے اور یہ جلدی جلدی سے جو ہے ختم ہو جائے اور اس میں کوئی بہتری نظر آ جائے, تو وہ آپ لوگوں نے یوز کرنی ہے سپر وائٹ کی وائٹامن سی کریم. سپر وائٹ کی وائٹامن سی کریم جو کہ اینٹی ایجنگ بھی ہے اور آپ کی سکن سے پگمنٹیشن کو مکمل طور پہ ختم کرے گی, کیونکہ وائٹامن سی پگمنٹیشن کو ختم کرنے کے لیے بہت زیادہ افیکٹو ہوتا ہے اور بہت زیادہ مفید ہوتا ہے. تو پگمنٹیشن کو ختم کرے گا, اور وائٹامن سی بیوٹی کریم جو کہ سپر وائٹ والوں کی ہے, اس میں بہت سارے ایسے اجزاء موجود ہیں جو کہ آپ کی اسکن سے پگمنٹیشن کا نام و نشان تک ختم کر دیں گے. اس میں موجود ہے لیمن کے نیچرل ایکسٹریکٹس اور نیم کے ایکسٹریکٹس اور وائٹامن سی. تو یہ سب کچھ مل کر آپ کی اسکن سے ختم کرتے ہیں جی اینٹی ایجنگ لائنز کو, برائٹن اپ کرتے ہیں آپ کی اسکن کو, پورس کو منیمائز کرتے ہیں, اب اس کے فائدے گنتے جائیں, اور آپ کی بلیمشز کو ختم کرتے ہیں, ڈارک اسپاٹس کو ختم کرتے ہیں, ایجنگ اسپاٹس کو ریڈیوس کرتے ہیں جی, اور فیئرنس کو انکریز بھی کرتا ہے. ٹھیک ہے جی, تو یہ اتنے سارے فائدے جو کہ ایک ہی بیوٹی کریم کے اندر موجود ہیں, اور وہ بیوٹی کریم ہے سپر وائٹ کی وائٹنگ وائٹامن سی بیوٹی کریم. مزے کی بات یہ ہے کہ اس میں ایکٹیو فروٹ بوسٹرز بھی موجود ہیں جو کہ آل اسکن ٹائپس کے لیے بہت زیادہ ہیلدی ہیں, تو آل اسکن ٹائپس والے لوگ اس کو لگا سکتے ہیں, چاہے آپ کی اسکن نارمل ہو, ڈرائی ہو, سینسیٹیو ہو, آئلی ہو, کمبینیشن اسکن ہو, تو یہ سب کو ختم کرے گا, مطلب کہ ساری اسکن ٹائپ سے سارے مسئلے مسائل کو ختم کرے گی وائٹامن سی کی کریم سپر وائٹ والوں کی. ٹھیک ہے جی, تو سپر وائٹ کی یہ کریم جو کہ لائٹ ویٹڈ ہے, ڈیلی یوز میں آپ اس کو استعمال کر سکتے ہیں. ٹھیک ہے, آپ اس کو ڈے میں بھی اپلائی کر سکتے ہیں, نائٹ میں بھی اپلائی کر سکتے ہیں. آپ کا جو نیچرلی کمپلیکشن स्किन डाउन हो चुका है उसको रेडिएंट करेगा, स्किन को सॉफ्ट और स्मूथ भी बनाएगा, आपकी स्किन को रिफ्रेश करेगा। और आप लोगों ने इसको किस तरीके से इस्तेमाल करना है, सबसे पहले आप लोगों ने इसको यूज करना है, यूज करने से पहले विटामिन सी फेस वॉश से फेस को वॉश करना है, सुपर वाइट का विटामिन सी फेस वॉश, उसको अच्छे तरीके से फेस को वॉश करें उससे, एंड इसके अलावा ड्राई होने तक छोड़ दें और फिर ड्राई होने के बाद अपने फेस के ऊपर अप्लाई करें विटामिन सी की क्रीम, सुपर वाइट की विटामिन सी ब्यूटी क्रीम और सुपर वाइट की विटामिन सी ब्यूटी क्रीम को अप्लाई कर लें जेंटली अपने फेस के ऊपर, अपने नेक के ऊपर, ठीक है जी। तो आप इसको हाथ और पांव पे भी इस्तेमाल कर सकते हैं, अगर कोई हल्की फुल्की टैनिंग हो गई है गर्मियों की वजह से, खैर अब तो गर्मी जा रही है तो गर्मी जो टैनिंग छोड़ गई है उसको भी तो खत्म करना है ना, तो गर्मी की टैनिंग को खत्म करने के लिए भी आप इसको यूज कर सकते हैं अपने हाथ और पांव के ऊपर भी, तो ये आप लोग कर सकते हैं तो आपको इसके बहुत ज्यादा बेहतरीन रिजल्ट मिलेंगे। अच्छा साथ साथ हम कमेंट्स और मैसेजेस की तरफ भी मूव करते हैं जी, एंड कमेंट्स और मैसेजेस जो कि आप लोगों के मुझे बहुत सारे रिसीव होते जा रहे हैं, साथ साथ आप लोगों की कॉल्स को भी इंटरटेन करेंगे हम। एंड मुश्ताक अहमद कुंबर से हमें सुन रहे हैं, आपका प्रोग्राम बहुत नाइस है, थैंक यू सो मच। रशीद खोसवा हमें सुन रहे हैं, अब्दुल रजाक कुंबर से हमें सुन रहे हैं, अर्ज मोहम्मद गोला हमें सुन रहे हैं जी, थैंक यू सो मच। और इसके अलावा जी अर्ज मोहम्मद गोला, इसके अलावा हाफिज यूनुस बाबर हमें सुन रहे हैं, मलिक नजर मोहम्मद हमें सुन रहे हैं जी, थैंक यू। कॉल्स का सिलसिला स्टार्ट करते हैं, लेकिन कॉल्स को लेने से पहले मैं कॉल्स का रूल बता दूं जरा, वो लोग जिन लोगों ने कल और परसों कॉल की थी वो आज कॉल नहीं करेंगे, डेली बेसिस पे वही चार पांच कॉलर्स सेम नॉट अलाउड, ठीक है, तो ये हम नहीं करेंगे। और इस बात का खास ख्याल रखते हुए आप ये ना कहिएगा कि आपने कॉल ड्रॉप कर दी, अगर आपने कल कॉल की है आज कॉल करेंगे, ठीक है, मैं कॉल ड्रॉप कर दूंगी, तो बेहतर है कि आपने दो दिन का गैप देके कॉल करनी है, तो आप लोगों की कॉल्स को हम रिसीव करेंगे, और जब हम कॉल्स को रिसीव करेंगे तो फिर अच्छा भी लगेगा कि देखिए बहुत सारे लोग नए भी पार्टिसिपेट कर रहे हैं और बहुत सारे हमारे जो पुराने लिसनर्स हैं वो भी पार्टिसिपेट कर रहे हैं, साथ में कॉपरेट भी कर रहे हैं, तो इससे अच्छी और क्या बात होगी। तो ये चीज है, तो जरूर 03000113488 के ऊपर आप लोग कॉल कर रहे हैं मुझे, और फर्स्ट कॉलर ऑन द कॉल मैं उम्मीद करूंगी सेम कॉलर नहीं होगा। हेलो, वालेकुम अस्सलाम, कौन बात कर रहे हैं?
1: हाफिज लखमीर बोल बात हुआ, हाफिज लखमीर बोलो से बात कर रहा हूँ।
0: हाफिज लखमीर कैसे, ठीक ठाक?
1: अल्हम्दुलिल्लाह, आप सुनाए ठीक ठाक है
0: जी? मैं बिल्कुल ठीक हूँ, प्रोग्राम सुन रहे हैं?
1: जी प्रोग्राम सुन रहा हूँ, सुपर वाइट आयल ब्यूटी क्रीम, आयल थ्री ब्यूटी क्रीम,
0: सुपर वाइट ब्यूटी क्रीम। तो सुपर वाइट ब्यूटी क्रीम कब यूज कर रहे हैं और सुपर वाइट का कौन सा प्रोडक्ट यूज करेंगे?
1: हम बस इंशाल्लाह आज लेने जाएंगे।
0: ओके, जरूर लीजिए और लेने के बाद जो रिजल्ट मिले मुझे जरूर बताइए। अच्छा, हमारा सेगमेंट है जी सुर लगाओ गाना सुनाओ, तो सुर लगाओ गाना सुनाओ में कौन सा गाना सुना रहे हैं जल्दी से?
1: हाँ, गाना सुनाओ आपको।
0: यस,
1: और प्ले करना, ठीक है?
0: ओके,
1: सिंगर का नाम मुझे नहीं आ रहा लेकिन प्ले करना।
0: ओके,
1: ओ दिल वारा सुखे किया विसारा तो मैं सजना।

0: امر سندھ جے سیند میں ایک چمکندڑ ستارو
1: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
0: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
1: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
0: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہی میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
2: یاد رکھندا ڈاکٹر عتیقہ سعید ہر جمعے جے ڈیاں مریضن جو مفت علاج کندی
1: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
3: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलरासी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे जिते बारन औरतन ऐं मर्दन जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोजानो शाम 4 वगे खां रात 10 वगे ऐं हर आचर ते सुबुह 10 वगे खां रात 10 वगे ताईं मरीजन जो इलाज कंदो आहे। याद रखंदा दायमी बुखार नज़लो जुकाम बदन में सूर बेचे कमजोरी मलेरिया मुद्दे जो बुखार टीबी बदहज़मी मल्लो बियन बीमारियों जो इलाज कंदो आहे।
4: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राजी हेल्थ केयर क्लिनिक मातली वधिक राबते लाए सजाद अली लिगारी मोबाइल नंबर 0370-3495-244
0: मातली आस पास की आवाम लाइ खुशखबरी मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां के होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारन लाए 12% ऐं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी जेका मेडिसन असां वट बर वक्त मौजूद न हूंदी उहा बे डी घुराए पूरी करे ॾींदासीं घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइटर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर के 50 रुपया खरीदार अदा कंदो टाइमिंग सुबुह 9 खां 6:30 वगे शाम ताई नोट असां वट लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली राबते लाए अशोक कुमार मोबाइल नंबर 0313086316
1: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरन जूं पकियूं छितूं लॻाइण लाइ खुशखबरी छा अवां चाहियो था अवां जे घरन जूं छितूं पकियूं हुजनि त कैश ऐं किस्तन 50 साल गारंटी सां छितूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श खोसो मोबाइल नंबर 0300-2962-435 एड्रेस टंडो गुलाम अली रोड मातली
2: छा अवां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
1: त पोए GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
1: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
1: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
2: 0331-2525-786
1: जी हा 2315-2575-786
2: GAFM रेडियो नेटवर्क
1: सिंध जो आवाज़